आशा जरूरतै लालमानी जरो खनि जखा जादन र चमु जादन र चमु गो सुगो सोरि देउन बेर चपचा खेर चमु र खनि जखा आ फरि तब खनि जखा ना हाचनी खरंग गो लालरिन पुया मौसम बाई र चपचा खेर चमु र खनि जखा ना